0: Holy Radio Suzeli.
1: वा न्याय सेवाको राज पत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा 12 वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि योग्य मानिने उल्लेख छ। सर्वोच्चको न्यायाधीश नियुक्तिमा उच्चका न्यायाधीशलाई प्राथमिकता शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: प्रहरीले फेरि माग्यो फोन ट्र्याफिङको अधिकार शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरीको रणनीति योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। जो व्यक्ति जघन्य अपराधमा संलग्न छन् वा फरार छन् उनीहरूको कोसँग के कुरा भइरहेको रहेको छ भन्ने सुन्नुपर्ने हुन सक्छ, उहाँले भन्नुभयो। त्यसैले प्रहरी अनुसन्धानलाई प्रविधि मैत्री बनाउनका लागि रणनीतिक योजना तयार गरेर गृह मन्त्रालयलाई जाहेर गरेका छौं।
1: आठ स्थानीय तहमा अझै पुगेन सड़क शीर्षकमा गोर्खापत्र खबर लेख्छ। देशभरका 753 स्थानीय तहमध्ये 8 स्थानीय तहको केन्द्रसम्म अझै पनि कच्ची सड़क समेत पुग्न सकेको छैन। पहाड़ी भौगोलिक विकटता, कड़ा चट्टान, सरकारको सीमित साधन र स्रोतका कारण ती स्थानीय तहमा कच्ची सड़क सञ्जालले जोड्न कठिन भएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले सामाजिक सञ्जाल सहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानि पुग्ने गरी अपमानजनक सूचना वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ। यस्तो कार्य गरेमा कानून बमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणलाई सचेत गराउन सन्देश जारी गरेको छ।
2: दूरसंचार सेवा प्रदायक एनसेल लिमिटेडको शेयर बिक्री सम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने सरकारकै छानबिनले देखाएको छ। उक्त शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिनुपर्नेमा नदिएको, शेयर खरिद बिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको जस्ता कारण देखाइ सम्झौता स्वीकार गर्न नहुने अध्ययनको सुझाव छ।
1: रौतहटको बौद्धी माई नगरपालिकाले आइतबारको विदा खारेज गरेको छ। नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय आइतबार पनि खुल्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनुभएको छ। संघीय सरकारले प्रत्येक हप्ता शनिबार र आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्दै नगरपालिकाले आफ्नो मातहतका कार्यालयहरूमा आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ।
2: नेपाल वैदेशिक रोजगार व्यवसाय संघ म्यान पावरले वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै काम छोडेर सोमबारदेखि वैदेशिक रोजगार विभागमा धरना दिँदै आएका छन्। म्यान पावरले मलेसिया र खाड़ीका देशका लागि तोकेको न्यूनतम लागत शुल्क 10,000 रूपियाँ गन्तव्य देशबाट महँगो तिरेर ल्याएको मागपत्रमा श्रमिक पठाउन नसक्ने भएकाले श्रमिकले विदेशमा कमाउने एक महिनादेखि दुई महिनाको पारिश्रमिक बराबरको शुल्क तोक्नुपर्ने भन्दै सोमबारदेखि विभागमा धरना दिन थालेका हुन्।
1: ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानून बमोजिम पाउनुपर्ने 50% भाड़ा छूट र कम्तीमा दुई वा आरक्षित सीटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड़ दिएको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ।
2: ग्लोबल आईएमई ब्याङ्कले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट योजना सार्वजनिक गरेको छ। ब्यांकले सार्वजनिक गरेको उक्त विशेष योजना अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले ब्यांकको आधारभूत न्यूनतम 5% प्रिमियम थपेर कर्जा पाउनेछन्।
1: विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मंगलबार अदालतमा हाजिर भएका गोल्छालाई 1 करोड़ रूपियाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको हो।
2: अब शेयर बजार 3 कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार भने स्थिर भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 0.79 अंकले बढ़ेर 2641.85 अंकमा बन्द भएको हो।

0: At this home, this home, Krishiko Connection. यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशको खबर। दक्षिण अमेरिकी मूलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा 175 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भूकम्पमा 600 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उद्धार कर्मीहरूले भत्किएका भवनमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने 20 एशियाली खेलकूद एशियाडमा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने 4 खेलका खेलाड़ी भारत र चीनमा तयारी गरिरहेका छन्। 22 खेलमा 136 जना खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा 20 एशियाडमा सहभागी हुँदैछन्।
1: अब विचार विश्लेषणको पालो। प्रदेश आवश्यकता अतिरिक्त आधार शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकले छापेको छ। अघिल्लो आलेख प्रदेश खर्चिलो र औचित्यहीन छन्। श्रावण 10 तीन तहको कुल खर्चमा प्रदेश सरकारको प्रशासनिक भारत लगायत संघीय मुलुकहरूले अति केन्द्रीकरण क्षेत्रीय असन्तुष्टि विविधता र शक्ति सन्तुलनका समस्या समाधान गर्न प्रदेश सरकारलाई संवैधानिक रूपमा सशक्त बनाई अधिकार बाँडफाँड गरे। नेपालले प्रदेश संरचना निर्माणमा यी अनुभव लगायतलाई आधार बनाउन सक्छ तर नेपालमा संघीयताको माग 7 भन्दा पुरानो हो र नेपाली संघीयताको झकको बेगले ऐतिहासिकता छ भन्ने बुझ्नुपर्छ। यसका लागि मधेसी आदिवासी जनजाति लगायतका सीमान्तकृत समुदायको लामो संघर्ष रगत र पसिना बगेको छ। यस यथार्थलाई व्यवस्था गर्नु मुलुकलाई पुनः द्वन्द र दुर्घटनातर्फ धकेल्नु हो। त्यसैले यस्तो प्रयास कसैबाट पनि नहोस्।
2: द्रुत डिजिटल प्रशासन शीर्षकमा टीकाराम आचार्यको विचार गोर्खापत्रमा छापिएको छ। प्रशासनमा डिजिटलाइजेशन आधुनिक शासन प्रणालीको निर्विकल्प र अनिवार्य मार्ग हो। देशभरि भरपर्दो गुणस्तरीय र सुलभ ब्रोडब्याण्ड इन्टरनेट र महामार्ग अप्टिकल फाइबरको भौतिक पूर्वाधार विस्तार गर्नुपर्छ। नागरिक तहमा डिजिटल साक्षरता अभियान चलाउनु र सरकारी कर्मचारीलाई आधुनिक प्रविधि मैत्री सिप र समय सापेक्ष तालिम दिनु उत्तिकै आवश्यक छ। डाटा सुरक्षा र डिजिटल हस्ताक्षरलाई अनिवार्य रूपमा लागू गर्दै साइबर सुरक्षाको प्रणालीलाई अझ सुदृढ़ बनाउनुपर्छ। सरकारी सेवालाई पूर्ण रूपमा बिचौलिया मुक्त, कागजविहीन र झ्यालविहीन बनाउन सक्दैनौ तबसम्म नेपालको सार्वजनिक प्रशासनमा डिजिटलाइजेशनको मार्गचित्र पूर्ण रूपमा कार्यान्वयनमा जान सक्दैन। तसर्थ जेन्जी पुस्ताको आन्दोलनको भावनालाई सम्बोधन गर्न र विश्व परिवेशमा आएको रूपान्तरित परिवेशलाई आत्मसात गर्न नेपालको शासकीय व्यवस्था तथा प्रशासनिक संयन्त्रमा डिजिटलाइजेशनको पूर्ण कार्यान्वयन हुन अनिवार्य देखिन्छ।
1: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: सफा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: Thank you.

0: हामी जुड्छौ हाम्रो स्वाभिमान हामी लड्छौ हाम्रो मातृभूमिको लागि हटी होइन डटी लड्ने हाम्रो तागत छ आड छ हिम्मत छ जोश छ जाँगर इतिहासमा हार्नु न हार्छौ न हार्ने नै छौ वीर गोर्खालीको सन्तान हो हर नसा नसामा वीर गोर्खालीको रगत हाम्रो प्राणभन्दा प्यारो जन्म जब तिमीहरूको दिव्य नजर पर्न थाल्यो अझ भनौँ देवता प्रवृत्ति पर्न तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मातृभूमि हाम्रो नेपाल आमाको नक्सा नसम्झ यो ख्याल ठट्टा हो नसम्झ यो मजाक हो हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्दै माछा मार्न गडेउला उनेर पल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक त्यो ज्ञान त्यो हेक्का हामीसँग पनि अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई चिन्ता गर्न हाम्रो एक प्रयास हाम्रो साथ हाम्रो काम यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको
1: नेपाली भूमि सुर्ता सक्षम सक्ने

0: पछाडितिर हिँड्नुपर्छ भने जस्तो गर्वमा पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला।
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 98527792 98422 59 7549, 98423 2525 0525।

0: दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी गुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। साथीभरा फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै के गुनगुनाइरहेको?
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 9841484444 9810 54 53 53। पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सुसैनी समय सूचक यो जनमनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9842 25 25 05

0: हावा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्रिहालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै स्थान संस्था

मा बिग्रियो ए आएर पो बनाउने सुविधा पनि छ झुसी इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-7887 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त नि भनेको नाम मोटाउँ सक्ने उडा कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 0125478798 9425351 भयो। गुड भेरी गुड भेरी गुड।